0: سامعین کرام، ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں۔
1: جناب محترم سید توقیر حسن بخاری شاہ صاحب، موسم کی بھی بات کریں گے، چند بیماریوں کی بھی بات کریں گے، چند سیاسی بیماریوں کی بھی بات کریں گے، ٹچ کریں گے کمیون کے بجٹ کو بھی ٹچ کریں گے، کوئی لیٹسٹ جو ہوگی اس کو بھی ٹچ کریں گے، تو بعض جو ہیں آرٹیفیشل چیزیں ہیں ان کو بھی تھوڑا سا اشارتاً ٹچ کریں گے۔ تو ہم چلتے ہیں اپنا سید توقیر حسن بخاری شاہ صاحب۔ شاہ صاحب ایک بار پھر خوش آمدید۔
2: بسم اللہ الرحمن الرحیم۔ راجہ غفور صاحب، آپ کو، آپ کی ٹیم کو، آپ کے لسنر ناظرین جتنے بھی ہیں سب کو میری طرف سے السلام علیکم۔ اس وقت ربیع اول کا مہینہ ہے اور سب کے لیے خوشیوں کا مہینہ بھی ہے، لیکن اس خوشی کے مہینے میں کہیں کہیں کوئی ایسا وقت بھی آ جاتا ہے کہ جہاں انسان کو اپنے وطن عزیز کی یا جہاں جس وطن میں رہ رہے ہیں اس کی بھی یادیں جو ہیں وہ تازہ کرنی چاہیے۔ آج موسم جو ہے وہ آنکھ مچولی ہو رہی ہے بادل کی اور دھوپ کی، تو 17 سے لے کے تو 19 بعض جگہ پہ 20 ڈگری گرمی ہے، لیکن اتنی گرمی نہیں۔ اب موسم آ رہا ہے، یکمشت بدل رہا ہے، اور میں اپنے ان بہن بھائیوں کو جو ہماری عمر کے ہیں یعنی کہ اباو 60 ہیں، میں تو خیر 77 کا ہوں تو میں تو ان کو اپنے ساتھ نہیں ملا سکتا، تو وہ ینگسٹر ہیں تو پھر بھی احتیاط کرنی چاہیے۔ کپڑے جو ہیں وہ آپ جیکٹ وغیرہ ایسی نکال لیں کہ جو پتلی ہو، لیکن آپ پہنے ضرور، کیونکہ یہ جو یک وسطہ ہوائیں کسی وقت چل پڑتی ہیں تو ان کی جو سپیڈ ہوتی ہے، ہم نے یہ نہیں دیکھنا ہوتا کہ ہوا چل رہی ہے اور یہ اچھی ہے، یہ بھی دیکھنا ہے کہ سپیڈ کے ہوا کی سپیڈ کتنی تیز ہے، وہ آپ کے باڈی کے ساتھ ٹکرا رہی ہے تو وہ آپ کو کیا میسج دے رہی ہے۔ اس سے انفلوئنزا، اور کیونکہ یہ پت جڑ کا بھی زمانہ ہوتا ہے، پت جڑ کا ہم نے پچھلی دفعہ بھی ذکر کیا تھا کہ جیسے قدرت نے نظام رکھا ہوا ہے کہ پتے جڑ جاتے ہیں درختوں سے، پودوں سے آگے، اور اس کو ہماری پنجابی زبان میں پت جڑ کہا جاتا ہے، اور اس کو اسی طرح انسان کے اندر جو ہے وہ ہمیشہ 3 دفعہ جو ہے وہ تبدیلی آتی ہے، اور جس کو ہم کہتے ہیں کہ اس کو فلو ہو گیا، ریشا ہو گیا، زکام ہو گیا، یہ چیزیں ہم نام اس کو دیتے ہیں۔ تو یہ وہ گندے جرثومے جو ہوتے ہیں یا گندے ریشا جو ہمارے گھٹنوں کو یا ہمارے جتنے بھی جوڑ ہیں ان کے اندر جو ریشا ہوتا ہے وہ چینج ہوتا ہے، یہ ایک قدرتی عمل ہے، اور وہ چینج ہو کر باڈی سے باہر نکلنے کا راستہ دیکھتا ہے، اور وہ ایک ہی راستہ ہے، ناک اور منہ۔ تو بعض اوقات یہ ہوتا ہے کہ ہم بہت زیادہ جو ہے اپنی باڈی پہ پریشر لے لیتے ہیں اور ہم برداشت نہیں کر سکتے، تو وہ اس کو وہ فلو کی شکل اختیار کر لیتا ہے۔ کوشش یہ کریں کہ تھوڑا بہت جو ریشا اپنے زور میں باہر نکلتا ہے اس کو نکلنے دیں، اس سے آپ کے لنگز فریش ہوتے ہیں، اس سے آپ کے جو جوڑ ہیں ٹکنے بھر ہیں اور یہ چیزیں جو ہیں وہ فریش ہوتی ہیں۔ یہ نہیں کہ آپ کو خدا نہ کرے آج نزلہ ہو گیا، زکام ہو گیا، فوراً جو ہے ہم نے وہ ٹیبلٹس لے لی یا کوئی ایسا انجیکشن لگوا لیا کہ فوراً وہ جو ہے وہ ہماری باڈی کے اندر رہے۔ پھر اس کی جو بعض سائنٹسٹ جو ہیں وہ اس کو عرف عام یہ کہتے ہیں کہ یہ کینسر میں تبدیل ہو سکتا ہے، اور بعض جو ہیں وہ یہ کہتے ہیں کہ نہیں، ہماری میڈیسن بکنی چاہیے اور ہم آپ کو جو انجیکشن میڈیسن ہم آپ کو دے رہے ہیں تو اس کے اوپر آپ توجہ رکھیں اور وہی لیں۔ تو یہ دیکھنا پڑتا ہے، اور آپ خود اپنے ذہن کو استعمال کریں، یہاں ایکولوجس چیزیں آپ کھائیں۔ اس وقت جو حالات ہیں وہ ڈفرینٹ ہوتے جا رہے ہیں، ہر چیز مہنگائی کی طرف چلی گئی ہے، گاڑیوں کا جو ہے وہ پیٹرول اس وقت 19 کروڑ اور 19 سے اوپر جا رہا ہے، ایف ڈی ایم والے کہہ رہے ہیں کہ یہاں پہ 20 کروڑ اور 20 کروڑ سے اوپر جانے کی آوازیں لگا رہے ہیں، لیکن آج جو پیٹرول ہے وہ میجورٹی پیٹرول پمپ 19 کروڑ کا بک رہا ہے۔ تو اس کا مطلب یہ ہے کہ جو پیٹرول پہلے آپ گاڑی میں 300 کا ڈلاتے تھے اب وہ ڈبل ہو گیا ہے، یعنی کہ مارچ سے لے کے اب تک 450 جو ہے یہ قیمت بڑھی ہے پرائز کے اندر۔ تو یہ بہت زیادہ پرائسز ہیں جو ہمارے دیکھنے والی ہے کہ हुकूमत क्या कर रही है, क्या वो आम आवाम जिनकी या पेंशनर्स जिनकी अभी पेंशनें नहीं बढ़ी, या फोर्टीज पेंशनर्स, या वो फैमिली है जो बिल्कुल ही फैदीडम के यानी कि गुर्बत के बॉर्डर पे है, क्या और उनके पास गाड़ियां हैं ट्रांसपोर्ट के लिए, तो क्या उनके लिए कोई सहूलत गवर्नमेंट दे रही है? हाँ, ये वादा जरूर कर रही है कि पहली जनवरी से आपको थोड़ी बहुत पेंशन बढ़ जाएगी, आपकी फोर्सेस पेंशन बढ़ जाएगी, लेकिन अभी कोई ऐसा हल सामने नहीं आ रहा, ना किसी कम्यून की तरफ से आ रहा है तो ना ही गवर्नमेंट की तरफ से आ रहा है। तो राजा साहब आपका कोई सवाल हो तो मैं जवाब देने को तैयार हूँ।
1: शाह साहब, हम बाकी जो है वो लाइव प्रोग्राम मिक्स भी करेंगे, डिबेट का प्रोग्राम भी होगा, लेकिन मैं थोड़ा सा जानना चाहूँगा, चूँकि आप एक खुद फौजी के बेटे हैं, तो जब 6 सितंबर की जंग हुई थी तो आप अपने बहन भाइयों के साथ जो है, आपके वालदे मोहतरम भी जो है, वो आपने बहुत सारी चीज़ों को देखा, ज़रा इसको मुख्तसर करते करके बताएं हमारे सामने नाज़रीन को।
2: जी बिस्मिल्लाहिर्रहमानिर्रहीम। 1965 की जंग जो है, ये दरअसल फरवरी 1965 में रण कच्छ के मकाम पर शुरू हुई थी, और वहां से ये झड़पें शुरू होती होती ये आजाद कश्मीर में चली गई, और वहां पे छम जोड़ियों का महाज, जहां पाकिस्तान ने जबरदस्त शिकस्त दी इंडिया को, भारत को, और भारत ने ये कहा कि अच्छा अब हमें यहाँ पे शिकस्त हो गई है और बहुत ज्यादा इलाका जो है वो पाकिस्तान के कब्जे में चला गया है, तो हम अपनी मर्जी का महाज खोलेंगे। तो उसने क्या किया कि फौरन से पहले हमला कर दिया सियालकोट, नारोवाल और लाहौर और कसूर, इन बॉर्डरों पे उसने हमला कर दिया, जहाँ हमारे सिर्फ रेंजर्स बैठी हुई थी और हमारी आम फौज जो थी जिनके पास, और ये मैं लोगों को बताता जाऊं, ये बहुत जरूरी है कि आप अमन के जमाने में ना बॉर्डर पे टैंक लेके जा सकते हैं, ना आप हैवी गन्स लेके जा सकते हैं, क्योंकि ये एक यूनाइटेड नेशन का जो चैप्टर है उसके अंदर ये सब मुल्कों ने लिखा होता है। ये जंग की सूरत में एक अलहदा चीज है, आप जो जो सा असला मर्जी इस्तेमाल करें, जो मर्जी लेके जाएं, लेकिन पीस के जमाने में ये चीज आपको इसकी वायलेशन नहीं करनी चाहिए। तो पाकिस्तान के ये जो ज्यादा से ज्यादा हमारे जो रेजिमेंटें थी उनके पास 303 की गन्स थी और उनके पास रिकॉलर्स राइफल थी जो कि टैंक को तबाह करने के काम आती है, और इससे बड़ा असला उनके पास नहीं था। तो अचानक 5 और 6 सितंबर की रात को जब हमला हुआ, तो उस वक्त तो मैं सियालकोट कैंट में, और मेरा जो घर था वो बिल्कुल आखिरी सड़क पे था, जहाँ पे डिवीजन हेडक्वार्टर भी था, हमारे घर के बिल्कुल साथ जुड़ी हुई फील्ड रेजिमेंट थी जिनके पास छोटी गन्स थी, और पीछे मैदान था, उसके बाद पर्थ है, एक साइड पर गांव आता था, दूसरी तरफ पर्थ पोथ पे दो गांव थे, और उसके बाद जो है थोड़े से 5-6 किलोमीटर के फासले पे बॉर्डर शुरू हो जाता था। तो इंडिया का हमला इतना सख्त था कि इसको रोकने के लिए और उसकी गन्स के फायर जो थे ये हमारे सरों पे से गुजरते थे, और एकदम अपनी वालदा और बहन भाइयों के साथ घर में कोठी में मौजूद थे। तो ये शुक्र है खुदा का कि कोई गोला जो है वो हमारे कोठी या साथ वाली कोठियों में नहीं गिरे, लेकिन थोड़ी दूर आगे फार्म था जो तकरीबन आप ये कह सकते हैं कि 150 मीटर के फासले पे हमारे घर से होगा, या 100 मीटर या 150 मीटर, वहां उस डेयरी फार्म के अंदर जो है वो कुछ गोले गिरे, और इस तरीके से जो है वो हमारी फौज के जो मुजाहिदीन थे उन्होंने फौरन आकर सब जगह पे खुद ही ये जो मोर्चे होते हैं और कंदकें खोदी और लोगों को हमें आकर जगाया और कहा कि आप लोग ने कहीं जाना नहीं, कोई लाइट ऑन नहीं करनी, कोई किसी किस्म की गाड़ी स्टार्ट नहीं करनी ताकि दुश्मन को आपकी पोजीशन का पता ना लग जाए, अगर ज्यादा गोले नजदीक आके गिरे तो आप लोगों ने इन खनकों में जगह लेने नहीं है। और उनकी बहादुरी ये देखें कि हमारे रिटायर्ड फौजी जो थे वो रजाकारों को लेके, क्योंकि उनको अलर्ट तो पहले ही कर दिया गया था कि दुश्मन किसी वक्त भी हमला कर सकता है, तो वो ट्रकों पे वहां पे आ गए और उन्होंने बकाया जो कैंट का और दूसरा इंतजाम था वो संभाल लिया। लेकिन सबसे बड़ी बात राजा साहब वो मैं आपको ये बताता चलूं कि उस वक्त जो जज्बा था, जो लोग बॉर्डर से और बॉर्डर के बिल्कुल करीब गांव के रहने वाले थे लोग, वो अपना सब कुछ छोड़कर वापस आ गए, उनकी बच्चियां और बच्चे भी वापस आ रहे थे, लेकिन उनका जज्बा इतना ज्यादा था, इतना अच्छा था कि मैं तसव्वुर भी नहीं कर सकता। कि मैं मुझे अच्छी तरह याद है कि मैं अभी 16 साल का हुआ था और ये इतनी खूबसूरत यादगार है मेरे लिए कि देख करके वही उन लोगों के जज्बे ने हमारे अफवाज के जज्बे बढ़ा दिए। हालांकि दुश्मन ने, आपको पता है कि सियालकोट पे छविंडा का जो महाज है वो टैंकों के साथ लड़ा गया और इंडिया ने पूरी बटालियन जो थी, पूरा ब्रिगेड जो था वो टैंकों का छविंडा पे उसने भेज दिया। छविंडा पे इसलिए भेजा कि अगर वो छविंडा को फतह कर लेता है तो ये सीधा गोजरांवाला पहुंच जाएगा और गोजरांवाला पहुंचने में उसको कोई रोक नहीं सकेगा और गोजरांवाला पे वो कब्जा करने से पाकिस्तान को दो टुकड़े कर देगा। तो ये एक बहुत बड़ी जगह थी जिसके ऊपर हमारे पास उस वक्त 100% 30 टैंक थे। जो टैंक जो थे वो बातें हुए आते थे, छविंडा की तरफ जाकर फायरिंग करते थे, सियालकोट के महाज पे फायरिंग करते थे और वही छम जोड़ियां जाकर लड़ते थे। क्योंकि अभी तक पीछे से जो पेशावर या कोहाट और ये दूसरी जगह बन्नू और ये इस्लामाबाद में जो हमारी अफवाज थी उनके जो असला था वो अभी तक यहाँ नहीं पहुंचा था। तो इसको पहुंचाने के लिए सबसे पहले उन्होंने यह कोशिश की कि हमारी जो रेलवे लाइन्स हैं उसको उड़ाया जाए। तो उन्होंने सियालकोट वजीराबाद पे जो जंक्शन है उसको तबाह करने की कोशिश की। तो अल्लाह के फजल से वो भी लोगों ने, हम बाद में बात करेंगे, वो भी लोगों ने आसानी से जो है वो उसको
1: एक इस पर बात करेंगे, जो शहदा हुए उस पर बात करेंगे, बाकी मेहमान भी होंगे तो उस वक्त इस पर जो है वो डिबेट भी करेंगे। शाह साहब आपका बहुत शुक्रिया।
2: ओके जी।
1: समय नाज़रीन, ये थे आपके हमारे अपने थिंक टैंक से ये तौकीर हसन बुखारी शाह साहब जो बात कर रहे थे।
3: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।

0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: इस वक्त हमारे साथ सियासी रहनुमा साबका पार्लियामेंट के मेंबर और मौजूदा कोपनहेगन पार्लियामेंट के मेंबर सियासी रहनुमा तजिया नगार मलिक सिकंदर सदीक जो हैं वो सियासी तजिया करते हैं जो इस वक्त हमारे साथ बराह रास्त हमारे साथ मौजूद हैं। सिकंदर एक बार फिर आपको खुश आमदीद कहते हैं।
2: जी बहुत बहुत शुक्रिया जनाब राजा साहब, आपके आपका और जितने भी आपके सुनने वाले हैं उन सबका शुक्रिया और प्यार भरा।
1: आपको आवाज आ रही है हमारी?
2: मुझे आपकी जनाब राजा साहब बिल्कुल क्लियर आ रही है।
1: तो वो बाज दफा होता है ना जिस तरह डॉक्टर ताहिर कादरी साहब आते हैं वो कहते हैं मेरी आवाज आ रही है, उनको भी आवाज नहीं आती, मुझे भी नहीं आती।
2: देखिये वो अपने शोबे में लीडर है और आप यहाँ पे कम्युनिटी के लीडर है तो आपको हर आवाज आए ना आए आपको हर चीज का पता तो होता है।
1: चलें सिकंदर आते हैं, आज 6 सितंबर का दिन है, आप क्या कहेंगे?
2: मैं देखिए यही कहूंगा कि ये 6 सितंबर का जो दिन है ये बहुत सारे लोगों ने भी हमारे बड़ों ने बुजुर्गों ने भी आके बातें की हैं, बड़ी अच्छी अच्छी बातें की हैं। मैं एक बात का जो इजाफा करना चाहूंगा कि ये दिन एक दिन ऐसा भी है, एक यूनिटी का दिन हमारे लिए, जहां पे सारी कम्युनिटी सारी कौम जो है और चाहे वो पाकिस्तान में रह रही है या ओवरसीज में है तो ये सारे जो है इस एक दिन के हवाले से एक यूनिटी है। ये दिन हमें इकट्ठा करती है, ये दिन एक यूनिटी पैदा करती है और ये दिन एक एक स्पिरिचुअली जो है यूनिटी जो है जो हम सब के दरमियान है उसका भी एक सिंबल है। तो मैं समझता हूँ कि आप सबको 6 सितंबर जो है बड़ी खुशी से बड़े जोश से मनाना चाहिए आप दुनिया में कहीं भी हो, क्योंकि ये बताती है कि जब कोई मुसीबत आए जब कोई आफत आए और ये मुल्क ये कौम ये लोग जब इकट्ठे हो जाएं, जब ये सारे इदारे इकट्ठे हो जाएं, जब फौज इकट्ठी हो जाए तो फिर इस कौम को कोई शिकस्त नहीं दे सकता।
1: सिकंदर आपने बिल्कुल बजा फरमाया कि इत्तेफाक में बड़ी बरकत है, आपने कहा इसका बड़ा खूबसूरत आपने ये मैसेज दिया। सिकंदर आप सियासतदान हैं, अब बजट में आप शामिल हुए, बजट अब मंजूर हो गया, अभी भी बहुत सारी शिकें ऐसी हैं जो पब्लिक के सामने नहीं आ रही, तो मैं आपसे जानना चाह रहा हूँ कि जब पार्लियामेंट में क्या हुआ जिसे कोपनहेगन की पार्लियामेंट में, और ये बजट भी सुनने में आ रहा है पास हो चुका है, जरा हमारे नाजरीन के साथ इन्फॉर्मेशन शेयर करें।
2: ये आपको मैं सुन रहा था, ये शायद वो हमारे रजीब कुरैशी साहब की फरमा रहे थे कि बजट पास हो गया, या वो लुबना साहिब शायद फरमा रही थी कि बजट जो है वो पास हो गया, मुझे अब याद नहीं है वो कौन कह रहा था, लेकिन ये दुरुस्त नहीं है। अभी बजट पास नहीं हुआ, बजट पास होगा जब असेंबली की सेशन होगा गालबन अक्टूबर में एंड सितंबर में, तो वहां पे बजट जो है वो जो लॉर्ड मेयर है वो पेश करेगी, जो मेजोरिटी जो ग्रुप है वो पेश करेंगे, वहां पर इस पे बहस होगी और वहां पे भी फिर एलसेनसी बजट सामने रखा जाएगा। हर जो बजट के अंदर जो एक एक एलिमेंट है उसके ऊपर वहां पे वोटिंग की जाएगी तो तब जाके बजट पास होगा। इस वक्त जो ये है कि बजट के हवाले से एक मेजोरिटी जो है सीटों की, उस मेजोरिटी ने एक अनाउंस कर दिया है कि हम अब एक एग्रीमेंट तक पहुंच गए हैं कि बजट के हिस्से में बजट के अंदर ये चीजें होंगी, तो इसलिए बजट अभी पास नहीं हुआ, इस पे अभी भी मजीद जो है बातचीत चलेगी, इसमें कमी पेशी होगी, 19-20 का मतलब फर्क होगा, तो फिर ये जब मुकम्मल तौर पे पैकेज के तौर पे जब कोपनहेगन असेंबली में जब आएगी तो वहां पे जो है इसको फिर वोटिंग करके इसको पास कराया जाएगा। और आप ये देखें कि कंजर्वेटिव पार्टी जो है वो बजट के इस जो इन एग्रीमेंट था इसे निकल गए, इसी तरह मैंने बताया पिछले हफ्ते कि हम भी इससे निकल गए और उसकी डिफरेंट वजूहात है। सबसे पहले अगर आप ओवरऑल इसमें देखें तो सबसे बड़ी बात ये है कि ये बजट जो है ये जो लॉर्ड मेयर नहीं बनी है, इसने कोशिश ये की है कि जितनी भी पार्टीज हैं ज्यादा से ज्यादा जो राइट विंग की भी हैं उन्हें भी साथ लिया जाए। अब इशू ये होता है कि जब आप رائٹ ونگ پارٹیز کو بھی ساتھ لے کے, تو پھر وہ بھی کہیں گے کہ ٹھیک ہے اگر آپ نے ہمیں بجٹ میں لینا ہے تو پھر ہمیں بھی کچھ چیزیں چاہیے. اب آپ کو مثال دیتا ہوں, اب ڈینش پیپل پارٹی جو ہے انہوں نے دو بہت ساری چیزیں مانگی ہیں, تو دو چیزیں ان کو اور چیزوں میں جو دو چیزیں ملی ہیں اس میں ایک چیز یہ ہے کہ جتنی بھی تنظیمیں ہیں کوپن ہیگن میں, اسپیشلی جو آپ کو پتا ہے کہ بہت بڑا ایشو رہا ہے سوئمنگ کا, عورتوں کی سوئمنگ کا, کہ وہ علیحدہ کرنا چاہتے ہیں, اس پہ انہوں نے پہلے تو اس کو رکوایا اور اس پہ بڑی بحث کی. اب ان کو بجٹ میں یہ چیز بھی ملی ہے کہ کمیون جو ہے وہ بڑی اسٹرکٹ طریقے سے اب کنٹرول کرے گی ان تنظیموں کو, یہ کون سی تنظیم ہے, کیا ہے, یہ کوئی غلط تو نہیں کر رہی, یہ کوئی سوئمنگ آپ تیل تو نہیں ہے. تو اس کا مطلب یہی ہوا نا بیسکلی کہ جو مائنورٹیز کے حوالے سے جو تنظیمیں ہیں جن کو ان کو پتا ہوتا ہے کہ ٹارگیٹ تو یہ مسلمانوں کو ہی کر رہے ہیں, اس کے لیے ان کو کیا کہتے ہیں بجٹ میں حصہ ملا ہے کہ اب اس کو بڑے پختی سے اور سختی سے جو ہے کوپن ہیگن کمیونٹی دیکھے گی. ہم ایسے بجٹ کا تو حصہ نہیں بن سکتے. اسی طرح بجٹ کے ایک کافی حصے میں جو ہماری یہاں پہ یہودی جو کمیونٹی ہے, جوش کمیونٹی ہے, اس کے حوالے سے بہت ساری چیزیں اس بجٹ میں ہیں جو کہ ان کا حق ہے, ان کو ملنا چاہیے, لیکن ان کے علاوہ بھی تو اور مائنورٹی گروپس ہیں جس طرح کے مسلمان ہیں, ان کو بھی ملنا چاہیے, ان کا کیا کہتے ہیں ذکر ہی نہیں ہے. صرف ایک ہیلی پلین وہ غسیس میں جو ہے جو ایک پہلی چیز چل رہی تھی وہ چلی, کوئی نئی چیز اس میں نہیں آئی, کوئی ایسی چیز اس میں نہیں آئی غسیسمے کے حوالے سے, ڈسکریمنیشن کے حوالے سے. اور اسی طرح جو ہمارا میجر ایشو تھا پہلے, جو ہم کہتے تھے کہ یہ بجٹ جو ہے یہ عام عوام کی, عام عوام جو ہے ان کو محسوس ہونا چاہیے, ان کے بینک بیلنس میں جس سے کہتے ہیں نا ہر مہینے کے جو اکاؤنٹ ہوتا ہے اس میں پیسے کے حوالے سے محسوس ہونا چاہیے, جو ہمارے جو امپلائی ہیں ان پہ محسوس ہونا چاہیے, جو ہماری لیبر طبقہ ہے اس کو محسوس ہونا چاہیے کہ یہ بجٹ بننا ہے اور ان کو کچھ فائدہ ہوا ہے. اگر تو ان کو محسوس نہیں ہوتا تو پھر کوئی مقصد ہی نہیں ہے. میں آپ کو ایک اور مثال دیتا ہوں, یہ جتنے بھی سوشل اس سارے لوگ ہوتے ہیں, یہ جتنے بھی پوسٹرز چھلپوز ہوتے ہیں, اس میں آنکس ٹویلس نے کوپن ہیگن کمیون کے خلاف ایک فیصلہ دیا اور کہا کہ آپ کی جو وینٹی لسٹ ہے یہ جو ٹریٹمنٹ کے لیے یا پوسٹر فلیش کے لیے یہ 250 سے اوپر ہے اور یہ کم از کم 100 تک آپ لے کے آئے. اور اس وقت میرا خیال ہے, مجھے ایگزیکٹ فگر نہیں یاد, کوئی ان کاموں کو کرنے کے لیے آپ کو کوئی سوشل ہم وہ جو ہے اس کو صحیح پراپر چلانے کے لیے آپ کو کوئی 150 million crore اس میں ڈالنا تھا, انہوں نے کو ڈالا ہے 50 million. اس کا مطلب یہ ہے کہ ہم وہ بتا رہے تو یہ ہے کہ ہم ایگریمنٹ جو کریں گے اس پہ جو سوشل ہم وہ ہے اس پہ ہم بہت سارے پیسے ڈال رہے ہیں, لیکن حقیقت یہ ہے کہ وہ صرف اتنے پیسے اس میں ڈال رہے ہیں تاکہ یہ جو وینتی لسٹ 250 کے لگ بھگ ہے یہ اس سے مزید زیادہ نہ ہو, لیکن یہ اس کو کم نہیں کر رہے. تو یہ ایک اسپن ہوتے ہیں, ٹرک ہوتے ہیں سیاست دانوں کے کہ وہ فیکٹس پیس اس طرح کرتے ہیں کہ جس طرح وہ بہت کچھ کر رہے ہیں. حقیقت یہ ہے کہ یہ جو بجٹ ہے اس میں جو عام عوام ہے اس کے لیے کچھ بھی نہیں ہے. اور ہمیں ہمارا مشورہ یہ تھا کہ اگر یہ ان کے پاس میجورٹی تھی غریخیل ونستا کے ساتھ, جو جتنی بھی ہم لیفٹ ونگ پارٹیز ہیں, ہم اپنا بجٹ بناتے جس میں ہم واقعی پتا چلتا کہ یہ بچوں کے لیے بجٹ ہے, یہ بوڑھوں کے لیے بجٹ ہے, پینشنسٹوں کے لیے بجٹ ہے, یہ جو سوشل اوس ہے ان کے لیے بجٹ ہے. لیکن انفارچونیٹلی انہوں نے رائٹ ونگ کو بیچ میں ڈال کے بجٹ کو, انہوں نے ظاہر بات ہے ان کے انٹرسٹ کو پھر سامنے رکھتے ہوئے بجٹ ایسا بنایا ہے کہ جس میں ایٹ لیسٹ فری کوائن انڈیپینڈنٹ گرینز پارٹی جو ہے وہ اس کا حصہ نہیں بنے گی. اب آگے ہوگا یہ کہ ہم نے البتہ